हाई स्कूल है, कॉलेज है, बच्चा है, थोड़ा जिया प्रौढ़ होया है, जवान होया है, अधकड़ होया है और बुजुर्ग हो गया है, बुढ़ा हो गया है। तो बच्चे लई होर सकूल है, वड्डे लई होर सकूल है, नौजवान लई होर सकूल है। जैसे सारे स्कूलां विच पढ़ाण वाले ते मास्टरी कहलांदे ने, अध्यापक ही कहलांदे ने, टीचर ही कहलांदे ने, लेकिन फिर भी बड़ा अंतर है। जो प्राइमरी नूं पढ़ा रहे है वो भी अध्यापक है, जो मिडिल क्लास नूं पढ़ा रहे है वो भी अध्यापक है, और जो हाई स्कूल विच पढ़ा रहे है वो भी अध्यापक है, और जो कॉलेज विच पढ़ा रहे है वो भी अध्यापक है। लेकिन फिर भी उन्हां दी जानकारी, उन्हां दे प्राण दे तौर तरीकियां विच बड़ा भारी अंतर है। नाम एक है, काम एक नहीं। उन्हां दी जिम्मेवारी समय दे नाल और स्कूलां दे नाल वधदी है। सतयुग एक ऐसा युग सी जिसनों कह दईए इते सिर्फ नर्सरी दी क्लास है, सिर्फ इत्थे आना है, बस थोड़ा जिया बैठना है, उठना है, चले जाना है, समा पास करना है। मनुखता दा आद काल जिसनों सतयुग कह देने कोई बहुत वड़ियां जिम्मेवारियां नहीं सन। आखिर एक मासूम बच्चे देते कादियां जिम्मेवारियां, केड़ियां जिम्मेवारियां। अजे वो जिम्मेवारियां दा बोझ चुक नहीं सकदा, जिम्मेवारियां निभाण दी अजे उसकी समर्था नहीं है। वो ते सर्व समा पास कर रहा है, वक्त पास कर रहा है, तो वक्त पास करन लई कोई खिडौने चाहिए ने, तो इस तरह दे नर्सरी दी क्लास दे खिडौने रखे जांदे ने। इंज कह लिए बच्चे खेडन लई आंदे ने, सिर्फ खेडन लई, छोटे छोटे बच्चे आए ने सिर्फ खेडन लई। अध्यापक एक चाहिदा है, एक टीचर चाहिदा है, ए बच्चे बस ढंग नाल खेड सकन, सारियां नूं खिडौने मिल सकन और थोड़ा जिहा विश्राम कर सकन, फिर अपने घरां नूं जान, समा पास करन। सतयुग दा दौर ऐसा सी जैसे मासूम बच्चा छल कपट तो रहत है, वैर विरोध तो रहत है और वासना अहंकार तो भी रहत है। बड़ी समान दृष्टि है, वितक्रिया तो भी उच्चा है। तो सतयुग मनुखता दा आद सी, अजे जन्म ही होया सी, बहुत सारियां कोई इस दियां लोड़ां नहीं सन, ते बहुत लंबी चौड़ी समझ भी नहीं सी। समझ होवे ता समझ नूं विकसित करन लई कोई समझाण वाला चाहिदा हुंदा है। अजे ए हालत इस युग दी, इस बच्चे दी नहीं सी। इस वास्ते कहिंदे ने एक बौना अवतार, एक छोटा अवतार, बावन अवतार आया। सतयुग तय माणियो छलियो बल बावन पायो। लंबी शिक्षा दी, लंबी पढ़ाई दी लोड़ नहीं सी, सिर्फ देख रेख करनी सी। ए ढंग नाल खेडन, ए ढंग नाल बैठन, ए खिडौणियां नूं तोड़न ना, सिर्फ खेडन, तो बस इतनी ही देख रेख करनी सी। यही कारण है कि सतयुग नूं छाणीए पढ़िए कोई बहुती संघर्ष वाली जिंदगी नहीं सी और बहुत कोई उसारू कम भी नहीं सन। पहाड़ां दी कंधरां दे चलोकी रहिंदे सन, रुखां दी छां ही उनां दे महल सन, जंगल दे फल फूल खा लेने, कंद मूल खा लेने उनां दी खुराक सी, दरख्तां दी छाल नाल अपना तन ढकण लेना या नगन रहना
بس اے انہاں دا پہراوا سی۔ زمین تے سو رہنا اے انہاں دا بستر سی، اور ایک علاقے چ لوڑاں دی پورتی نہیں ہونی، دوسرے چلے گئے، تیسرے چلے گئے، چوتھے چلے گئے، اس طرح بھرمن کر دے رہنا۔ نہیں درختاں نالوں کوئی پھل پھل ملے تو کسے جنگلی جانور دا شکار کر کے اس دا ماس کھا لینا۔ بس یہی جیون سی آدی منک دا۔ آد واسی آدی منک کسی بھی دیش وچ تسی چلے جاؤ اسی طریقے نال جیم دے سن، اور آدی منک انہاں نوں آج بھی اسی کہندے ہاں، تو میز اس آدھار تے کہ کئیاں نے آدی منک والا رہن سہن کھان پان اجے بھی نہیں چھوڑیا، اجے بھی جنگلاں دے وچ، اجے بھی نگن، اجے بھی جانوراں دا شکار کر کے کھانا، اجے بھی درختاں دے پتیاں نال اپنے تن ڈھکنے، اجے بھی پشواں دی کھل نال اپنی چولی بنانی، اپنا دامن ڈھکنا، وہی پرانی طرز زندگی۔ تو کسے بہت وڈے اوتار دی لوڑ نہ پئی۔ سما لنگدا گیا، اے گوڑیاں دے بھار چلن والا اے بچہ، کھڑونیاں نال کھیڈن والا اے بچہ تھوڑا وڈا ہویا ہے، تو اس نو تہذیب سکھانی سی، اس نو اٹھنا بیٹھنا سکھانا سی، اس نو بولنا سکھانا سی، اس نو پہننا سکھانا سی، اینو کھانا پینا سکھانا سی، زندگی دی ہر طرح دی مریادا اس نو دینی سی۔ تو پھر آ گئے مریادا پرشوتم رام، اے پرائمری سکول دے ادھیاپک، مریادا سکھانی ہے، اٹھنا بیٹھنا سکھانا ہے۔ کچھ راجنیتی شروع ہو گئی سی، پروارک زندگی شروع ہو گئی سی، کچھ ارک ویوستھا دا پسارا بھی آرمبھ ہو گیا سی، تو مریادا بنانی لازمی ہو گئی سی۔ تو پتر دی کی مریادا ہے، پتا دی کی مریادا ہے، راجے دی کی مریادا ہے، پرجا دی کی مریادا ہے، گرو دی کی مریادا ہے، شش دی کی مریادا ہے، چھوٹے بھرا نو کس مریادا چ رہنا ہے اور وڈے بھرا نے کس مریادا دی پالنا کرنی ہے، اس طرح دے سماج دی مریادا، نیتی دی مریادا، دھرم دی مریادا بنائی گئی۔ اور جس اوتاری پرش دوارا بنائی گئی انہوں آکھیا گیا مریادا پرشوتم رام۔ سہجے سہجے آخر بچہ وڈا ہوندا ہے، سمے دے نال وکاس جاری ہے، جیسے جیسے تسی پچھے جاؤ گے منک اتنا وکست نہیں سی، اتے دیکھ دیا دیکھ دیا بہت بھاری وکاس ہو گیا، اور منک کتھے دا کتھے جا پہنچے ہے۔ نگن رہندا سی پر اج ہزاراں طرح دے کپڑیاں دا جنم داتا ہے، ایک تھان تو دوسری تھان تے اے پیدل جاندا سی، پھر پشواں دی اسواری اس نے کیتی، پھر بیل گڈی بنائی، پر اج تے منک آواز تو بھی تکھے ہوائی جہازاں دا مالک ہے۔ اج تے 24 گھنٹیاں چ ساری پرتھمی دا چکر لا سکدا ہے، اتنی تیزی پیراں دے چ آ گئی۔ رکھاں دی چھاں تلے یا پہاڑاں دی کندراں دے چ اپنا جیون بتیت کرن والا، اج زمین دے تے اس نے فلک بوس عمارتاں کھڑیاں کیتیاں، بڑے وڈے وڈے محل، گگن چمبی محل۔ اے سب تو پرتھم اشارے ہی کردا سی، ایدے کول جو بھاشا سی اشارے ہی سن، پھر سہجے سہجے ایدی زبان چو جڑی آواز نکلی، انہیں آواز نو الفاظ دینے شروع کیتے، طرح طرح دیاں بھاشاواں دا جنم ہویا، بولے ہویا، سمجھے ہویا، کافی سمے تک رہ سکے، تو پتھراں دے تے اس نے لکھنا
आरंभ किया, लिपी का जन्म होया। फिर दरख्तां दे पत्तियां दे ते इसने लिखिया भोज पत्र। अज ए मनुख हजारां तरह दे छापे खानियां दा मालिक है और हजारां तरह दा कागज मौजूद है। बहुत तरह तरह दियां लिखतां जन्म ले रही ने। कंदमूल या कच्चा मांस खा लेना अज हजारां तरह दे पकवान मनुख ने जो है प्रगट किते हुए ने हर देश दे और हर प्रांत दे हर कौम दे तरह तरह दे अपने व्यंजन तरह तरह दा अपना भोजन तरह तरह दे जो है स्वादिष्टी पदार्थ गरस के जिंदगी दे जिस पहलू दे झात मारी है मनुख अगे वधे है। भोजन दी दुनिया दे वस्त्रां दी दुनिया दे फिर शस्त्रां दी दुनिया लड़ पैंदा सी किसे नाल ता इस दे कोल जड़े हथियार सन या ते मुंह दे दंद या उंगलियां दे नाखुन। इस वास्ते बहुते लोग प्राचीन नाखुन कटदे नहीं सन, नाखुन ते उन्हां दा हथियार सी। तो नाखुना दे नाल झरीट पा देनी या दंदा नाल कट खाना यही इस दे जो है हथियार सन। मनुख दे दंदा नालों पशुआं दे दंद कुछ ज्यादा तिखे, मनुख दे नाखुना नालों बेशतर पशुआं दे नाखुन बड़े तेज और बड़े खतरनाक, शेर चीता बिल्ली इत्यादि दे। तो अपने दंदा नूं और अपने नाखुना नूं पशुआं दे सामने कमजोर समझ के इसने लाठी नूं शस्त्र बनाया। फिर लाठी नाल लोहे दी नोक लाके बरछा बनाया। फिर देखिया बरछे दी पहुंच दूर तक नहीं है, लाठी दूर तक मार नहीं कर दी। तीर कमान आई, बंदूक आई, तोप आई, टैंक आए। ते अज ते मनुख तरह तरह दे खतरनाक मिजाइल और हाइड्रोजन बम तो भी अगे लंगे। एक छिन विच ये सारी पृथ्वी नूं तबाह कर सकदा है, ऐसा ही शक्तिशाली होया है। गर्स के जिस पासे देखी है इसने उन्नति कीती है, विकास जो है पीढ़ी दर पीढ़ी जारी रहे। तो प्राइमरी स्कूल तो बाद मनुखता पहुंची मिडल देच। ए बचपने तो अगे लंगे जवानी दी दहलीज देच कदम रखन वाले लोग सन, द्वापर। इस युग नो इस युग दी मनुखता नो समझान लई पढ़ान लई आए श्री कृष्ण। आप नुकेंदन लीला परशोत्तम, आपने जिंदगी नो इस आधार ते खड़ा कीता कि मर्यादा जीवन लई है, जीवन मर्यादा लई नहीं है। मर्यादा जीवन दी रक्षा करे, मर्यादा कबूल, पर जिथे मर्यादा नु जिंदा रखन लई जीवन कुर्बान करना पवे उथे मर्यादा नु तलांजली दे दो, उथे मर्यादा नु एक पासे रख दो। सियाणप आ गई, सूझ आ गई, समझ आ गई, आखिर मर्यादा ते मनुखता लई है, मनुख ते मर्यादा लई नहीं है। नहीं ते फिर सिर्फ मर्यादा ही बच जाएगी, मनुख ते खत्म हो जाएंगे तो उस मर्यादा दी कौन पालना करेगा। मर्यादा है मनुख नो जिंदा रखन लई, मनुख नो सुखी देन लई, मनुख नो इंसाफ देन लई, मनुख नो न्याय देन लई। पर जिथे ए मर्यादा मनुख नो ही खा जाए, मनुख नो ही नष्ट करे, उत्थे श्री कृष्ण ने कहा हुण मनुख नु बचाओ मर्यादा नु नहीं। कुछ सियाणा युग आया, गुरु नानक दी दुनिया ए कॉलेज दे प्रोफेसर ने
मनुखता बहुत स्याणी हो गई। ए सदी